0: It's 11 o'clock.
1: It's 11 o'clock.
0: Hourly time check is brought to you by Radio Amal. Jwan Rang Amal.
2: अपने वतन की तरक्की के लिए बैरून मुल्क पाकिस्तानियों के जज्बाए हुब्बुल वतनी का शुक्रिया। पाकिस्तान में इंतहाई कम मार्कअप पर रोशन अपनी कार से गाड़ी हासिल की और अपनों की जिंदगी में खुशियां फैलाई। आज ही स्टेट बैंक ऑफ पाकिस्तान की वेबसाइट विजिट करें और रोशन डिजिटल अकाउंट खोलकर कामयाबी के सफर में शामिल हो जाएं।
3: کلا تخنن پر اختیاخ کل اخکاری
4: اسماخ کلی با ولی نخکارم چی کلا نمی صفات پیچی کریم استعمال اول شروع کردی زما دا مخنا دا دانی دا غنا ترسیری او دا مخ توروالی بلکل ختم شویدی
3: وی اللہ دوم را زر سنگا
4: اسماخ صفات پیچی کریم یو هربل او مایری پروڈکتی چی پانچ دن استعمال اول سرا زما دا مخنا دولی مسلی ختم شوی
3: واہ بیا ہو زہم غانم چی زما مخ ستا پشان خیست شی کلا اس دارا تو ویا چی صفات بیوٹی کریم با منگتا چرتا ملوی گی
4: صفات بیوٹی کریم با ستا ستا ہر کسمیٹکس ان جنرل سٹول کی پا آسانے سرا ملوی گی

سكنا وشي بايدا خو ايدا يام بالكل ايدا يسابو انشاء ايدوي ادر جو تمنا خبرتك بلا يو جهان من سوپر پاور يعني جي ام وزيرا وجي ام دي ادوانس اختار اختار دو مارك شدر جو تمنا بيهدا منا بيهدا منا वैसे सुपर नोमेल ग्रुप ना जी मजिरे में दी ओस ते मंगल मेले ना रोहल वैसे माशाल्लाह मंगल मेले से डेर जूत राशो डेर जूत यो जहान में यो जहान मना विचे सॉन्ग प्ले कावले बेहद मना बेहद मना

नेक्स्ट भाई जी मिगुड रिहान स्वीट भाई जानी, आज मैं बहुत खुश हूँ, बहुत गुड गुड वेरी अच्छी बात। खुशी की बात ये है क्योंकि बाबा जी 2 साल के बाद आने वाले हैं। ओके जी, थैंक यू सो वेरी मच, ढेर ढेर शुक्रिया अदा के शान द्वारा का दाना फ्लू ना वके अल्लाह ताला शुक्र अदा के छे बाबा जी मरो रावण दे शान छुट्टी भी ते मिला घरे मदे ते वेल कहना तो सेटे सेड वाई कहना एसएमएस के वैल्यू हो कहना फारून का प्रति प्रोग्राम के छे बाबा ते छुट्टी मिला छी नो मुझे वेने छी दुआ गाने वके अल्लाह पाक छुट्टी ते मिला छुट्टी ते मिला रो रावण दा नफलू ने वके शान दे शुक्रिया सहिदा तेरा शाह खबर ना ठोलो मुसाफिर बिल्कुल छी छे ते दी कहना अल्लाह दा خیر خیریت سے رخبل کور درو شیخ پل فیملی سے رگا عید سے رگا ٹختر خوش ہریال نیچے دے گا انجائے کے یقینی چیز خوش حالی خبر ہے نا اللہ پاک دا خیر خیریت سے رو والی ہاکے جی مجھ بدعا گانی تا کہو چھے اللہ پاک جائے تو بابا جی سے دے گا خیر خیریت سے رکو تو رو رسوی شاہ اوکے جی دغه سے دواګان دي چې تاسو تل تل خوشاله اوسه صحیح ده کنه دغه سے خوشاله ده الله پاک تاسو باندې رو ولي ثانک یو سو ویری مچ اوکے جی دیس سره نیکسٹ اس ایم ایس رو غلا ده کنه نیکسٹ اس ایم ایس چې دا هغه چا کھڑے ده او سو یی اچھا صحیح ونس اگین کیو درځی خانی کنه هغه یی سو یی جی वही जी स्वीट भाई जानी आप अच्छा आप हमें इस तरह अजीज है जिस तरह मेरा एक 3 साल का छोटा सा भाई है जिसमें हमारी जान बसती है हमारे दिल का टुकड़ा है बिल्कुल इसी तरह आप भी हमारी स्वीट भाई जानी है। थैंक यू सो वेरी मच आपको मैंने अपने छोटे से नन्हे से भाई के साथ तस्वीर दी है। ओके जी दादी तो सिमी ने दाई सत्र को बोलो जहान मना थैंक यू सो वेरी मच खुश होलर होता हो सै کیوٹر شی خان تھینک یو سو ویری مچ وائی چھ میں کیوٹر شی خان سویٹ بھائی جانی واہ جی لکدات چھ دا خوش گل گل اینڈ بلبل چھکلے ٹو آئس ہو یہ مس سویٹ بھائی جانی دا اوکے سے زمینم جن اس طرح گچا تواڑو ما راش پستر گم تیارا اوکے جی بالکل دا گچ دا کنا سے بھائی جانی دے سا اچھا جی نیکسٹ بھائی جی سلام کیسے ہو مناہل اوکے جی وعلیکم السلام تھینک یو سو ویری مچ اس ایم ایس کا والد ہے پر میں بالکل ٹھیک ٹھاک فٹ فاٹ علاوہ کرم شی گڑھ جی مناہل جی دا میسج کرے دا امید لرے جی تسے بہت ٹھیک ٹھاک ہوئے میسج کا والو جہان مننا وائی جی سلام پلیز پلے اوکے جی دو سندری سیدھا فرمائش کرے دا ہنو مینے دلی کلسا کوشش بکاؤں جی